हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौँ। श्रोताहरू अब प्रस्तुत गर्न लागिरहेछौँ लोक तथा आधुनिक गीत। प्रथममा लिएका छौँ लोकगीत हिरादेवी वाइभाको स्वरमा।

0: से शामिल की गई, जिससे अहमदाबाद बीआरटीएस देश का पहला शत प्रतिशत इलेक्ट्रिक और शून्य प्रदूषण वाला बेड़ा बन गया है। अपर्णा खुंट, आकाशवाणी समाचार, अहमदाबाद।
1: गृह मन्त्रीले भोलि 11 औं इन्टरपोल डिजिटल फोरेन्सिक विशेषज्ञ समूहको बैठकको उद्घाटन गर्नुहुनेछ। उहाँले गान्धीनगरमा राष्ट्रिय फोरेन्सिक विज्ञान विश्वविद्यालयमा पहिलो अन्तर्राष्ट्रिय जाँचकर्ता अपराध प्रतिस्पर्धाको पनि उद्घाटन गर्नुहुनेछ। प्रधानमन्त्री नरेन्द्र मोदीले कतारका पूर्व अमीर शेख हमद बिन खलिफा अल थानीको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ। सोशल मीडियामा एक पोस्टमा श्री मोदीले शेख हमद बिन खलिफा अल थानी दूरदर्शी नेता रहेको, जसले कतारलाई विकास अनि समृद्धिको नयाँ उचाइसम्म पुर्याएको बताउनुभएको छ। प्रधानमन्त्रीले कतारका अमीर शेख तमिम बिन हमद अल थानी शाही परिवार अनि कतारका जनताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ। कर्मचारी भविष्य निधि संगठनले आम माफी योजना 2026 शुरू गरेको छ। यस अन्तर्गत आयकर अधिनियम 1961 अन्तर्गत मान्यता तथा छुट प्राप्त भविष्य निधि ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठानहरूलाई आफ्नो स्थिति नियमित गर्न एकपटकको अवसर प्रदान गरिएको छ। श्रम तथा रोजगार मन्त्रालयले यो योजना 6 महिनाको अवधिको लागि लागू हुने बताएको छ। यो योजना आयकर अधिनियम 1961 अन्तर्गत मान्यता प्राप्त भविष्य निधि ट्रस्टहरू सञ्चालन गर्ने प्रतिष्ठानहरूमा लागू हुनेछ। मन्त्रालयका अनुसार योग्य प्रतिष्ठानहरूले सम्बन्धित क्षेत्रीय कार्यालयमा इमेल मार्फत औपचारिक आवेदन पेश गर्नुपर्नेछ। छुट प्राप्त भविष्य निधि रोजगारदाताद्वारा व्यवस्थित पीएफ योजना हो, जसले आफ्नो भविष्य निधि योगदानहरू ईपीएफओमा सिधै जम्मा गर्नुको सट्टा निजी ट्रस्ट मार्फत आन्तरिक रूपमा सञ्चालन गर्दछ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। ताजा समाचार जान्नका लागि सोसियल मीडिया ह्यान्डल एक्समा @AIRNews खरसाङ अनि फेसबुकमा आकाशवाणी समाचार नेपालीलाई फलो गर्न सक्नुहुनेछ। अब सुन्नुहोस् रहल समाचार। भारतले आज ओमान तट नजिक वाणिज्यिक जहाज जीएफएस ग्यालेक्सीमाथि भएको हमलाको कडा निन्दा गरेको छ। विदेश मन्त्रालयको एक बयान अनुसार जहाजमा सवार 11 भारतीयहरूमा 10 जनालाई सुरक्षित बचाइएको छ, जबकि एक भारतीय वर्तमानमा पनि बेपत्ता रहेको बताइएको छ। मन्त्रालयले बताए अनुसार ओमानमा भारतीय दूतावासले स्थितिमाथि लगातार निगरानी राखिरहेको छ अनि जारी राहत तथा बचाउ अभियानमा ओमानका अधिकारीहरूसित समन्वय बनाइराखेको छ। भारतले यस सहायताको लागि ओमान सरकारमाथि आभार व्यक्त गरेको छ। विदेश मन्त्रालयले क्षेत्रमा वाणिज्यिक जहाजहरू अनि नागरिक बुनियादी ढाँचालाई लक्षित बनाइन बन्द हुन पर्ने तथा अन्तर्राष्ट्रिय कानून अनुरूप अन्तर्राष्ट्रिय समुद्री मार्गहरूमा निर्वात नौवहन अनि व्यापार चाँडै शुरू हुने बताएको छ। विदेश मन्त्रालयले भारतीय नागरिकहरूलाई यमन यात्रा गर्न केही प्रतिबन्धहरू लगाएको 2017 सूचना फिर्ता लिएको छ। यो सूचना यमनमा गृह युद्ध र सशस्त्र द्वन्द्वका कारण बिग्रदै गएको सुरक्षा अवस्थालाई ध्यानमा राख्दै जारी गरिएको थियो, जसले गर्दा भारतले आफ्ना नागरिकहरूलाई यमनको यात्रामा प्रतिबन्ध लगाएको थियो। यद्यपि एक सल्लाहकारमा विदेश मन्त्रालयले सबै भारतीय नागरिकहरूलाई यमनको गैर आवश्यक यात्राबाट बच्न सल्लाह दिएको बताएको छ। मन्त्रालयले भनेको छ यदि यात्रा एकदमै आवश्यक छ भने स्थानीय सुरक्षा अवस्थाको गहन मूल्याङ्कन पछि मात्र यो गर्नुपर्छ र द्वन्द्व सक्रिय रहेका क्षेत्रहरूको यात्राबाट बस्नुपर्छ। महाराष्ट्रको पुणे जिल्लामा मोसीमा भएको फोहोर फाल्ने ठाउँ दुर्घटना मा मृत्यु हुनेको संख्या 9 पुगेको छ। उद्धार कार्यको चौथो दिनमा थप 7 जनाको शव फेला परेको छ। अझै पनि 1 जना फोहोरको थुप्रो मुनि फँसेको बताइएको छ। 8 जुलाईमा पुणे जिल्लाको मोसीमा एउटा भवनमा फोहोर फाल्ने ठाउँ भत्किँदा दुर्घटना भएको थियो, जसमा 23 जना फँसेका थिए। 9 जनालाई सकुशल उद्धार गरिएको थियो। सेना, राष्ट्रिय आपदा मोचन बल, पिम्परी, चिचन्डवट महानगरपालिका र पुलिसले उद्धार कार्य सञ्चालन गरिरहेका छन्। बेपत्ताहरूको खोजी जारी छ। अमेरिकाले आज बिहान इरानमा फेरि हवाई हमला गरेको छ। यो हमला इरानद्वारा स्ट्रेट अफ होर्मुजमा एक वाणिज्यिक जहाजमाथि हमला गरिएपछि गरिएको हो। इरानको हमलामा जहाजमा आगो लागेको थियो, जसपछि चालक दलले जहाज छोड्न परेको थियो। अमेरिकी केन्द्रीय कमानले बताए अनुसार हमलामा इरानको लगभग 140 सैन्य ठेगानाहरूलाई लक्षित बनाइएको थियो, जसमा मिसाइल, ड्रोन अनि संचार ढाँचा सामेल छन्। जवाबी कार्यवाहीमा इरानले बहराइन, कुवैत, कतार अनि संयुक्त अरब अमिरातलाई लक्षित बनाउँदै मिसाइल अनि ड्रोन हमला गरेको छ। इरानले जोर्डनस्थित एउटा अमेरिकी सैन्य अड्डामा पनि हमला गरेको दावी गरेको छ। मौसम विभागले आज आसाम, मेघालय, बिहार, पश्चिम बंगालका तराई क्षेत्र अनि सिक्किम

0: मा भारी वर्षाको लागि अरेन्ज अलर्ट जारी गरेको छ। अरुणाचल प्रदेश, छत्तीसगढ, पूर्वी उत्तर प्रदेश, गंगाको मैदानी पश्चिम बंगाल अनि हिमाचल प्रदेशका अलग अलग स्थानहरूमा आज भारी वर्षाको सम्भावना मौसम विभागले व्यक्त गरेको छ। जम्मू कश्मीर, लद्दाख, गिलगिट, बाल्टिस्तान, मुजफ्फराबाद, झारखण्ड, नागाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, ओडिसा, पंजाब अनि उत्तराखण्डमा पनि आज यस्तै प्रकारको स्थिति बनिरहने अनुमान रहेको छ। दिल्लीमा आज आंशिक रूपले बादल लागिरहने अनि तीव्र हावा चल्ने सम्भावना रहेको राजधानीमा आज अधिकतम तापमान 36-38 डिग्री सेल्सियस अनि न्यूनतम तापमान 28.3 डिग्री सेल्सियस रहने अनुमान गरिएको छ। यो समाचार युट्युबमा @AIR कर्सियङ माटवत पनि सुन्न सक्नुहुनेछ। अन्तमा सुन्नुहोस् मुख्य समाचार पुनः एकचोटि। प्रधानमन्त्री नरेन्द्र मोदी इण्डोनेसिया, अस्ट्रेलिया र न्यूजील्याण्डको 6-दिवसीय सफल भ्रमणपछि नयाँ दिल्ली आइपुग्नु भएको छ। केन्द्रीय गृहमन्त्री अमित शाहले आज अहमदाबादमा धेरै विकास परियोजनाहरूको लोकार्पण अनि शिलान्यास गर्नुभएको छ। कर्मचारी भविष्य निधि संगठनले आम माफी योजना 2026 शुरू गरेको छ। भारतले आज ओमान तट नजिक वाणिज्यिक जहाजमाथि भएको हमलाको कडा निन्दा गरेको छ र मौसम विभागले आज आसाम, मेघालय, बिहार, पश्चिम बंगालका तराई क्षेत्र अनि सिक्किममा भारी वर्षाको लागि ओरेन्ज अलर्ट जारी गरेको छ। आकाशवाणीबाट समाचार पूरा भयो। फेरि उपस्थित हुनेछौ समाचारको साथमा। अहिले 3:15 सुन्दै गर्नुहोस् आकाशवाणी।
1: हामी आकाशवाणीको नेपाली प्रसारण सेवा केन्द्रबाट बोलिरहेछौ र अब प्रस्तुत गर्न लागिरहेछौ लोकगीत दुर्गा खरेलको स्वरमा।

मलाई हुँदा जवान हुन मलाई मन पर्थ्यो है, बालक हुँदा जवान हुन मलाई मन पर्थ्यो, जवान भए तरुणीको

फेरी फेरी हुँदैन होला यो ठुलो संसारमा है, फेरी फेरी हुँदैन होला यो ठुलो संसारमा।

घण्टे रिले अनसन तथा न्यायको आन्दोलनले आज 80 दिनमा प्रवेश गरेको छ। खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजित खरसाङ सुपर लिगको तेस्रो संस्करण अन्तर्गत आज 2 म्याच सञ्चालन गरिएको छ अनि मौसम विभागले भोलि तथा आगामी केही दिनहरूका लागि उत्तर बङ्गालका अधिकांश भागहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। राज्यका श्रम एवं परिवहन मन्त्री अर्जुन सिंह आज सिलगढी आइपुग्नु भएर उत्तर कन्यामा बन्द रहेका चिया बगान अनि श्रमिकहरूसित सम्बन्धित अन्य महत्त्वपूर्ण मुद्दाहरूमा उच्च स्तरीय बैठक गर्नुभयो। श्रम मन्त्रालयको आयोजनामा सम्पन्न यस बैठकमा उत्तर बङ्गालको सम्पूर्ण चिया बगानका ट्रेड युनियन साथै श्रम मन्त्री अर्जुन सिंह, दार्जिलिङका सांसद राजु विष्ट लगायत जलपाइगढी, अलिपुरद्वार अनि कुचबिहार जिल्ला

0: का सांसद तथा विधायकहरुको उपस्थिति रहेको थियो। हिमालयन प्लान्टेशन एम्प्लॉइज यूनियन को तर्फबाट केन्द्रीय समिति अध्यक्ष बीके राई, महासचिव एसके लामा, एसपीडब्ल्यू खरसाङ ब्रांच कमिटी महासचिव वीरेन्द्र छेत्री उपस्थित रहेका थिए। श्री अर्जुन सिंहले विगत सरकारहरुका औद्योगिक नीतिहरुको कारण राज्यको उद्योग गम्भीर संकटमा पुगेको आरोप लगाउनुभयो। नयाँ औद्योगिक नीतिको उद्देश्य राज्यका युवाहरूलाई रोजगारको लागि बाहिर जानदेखि रोक्न अनि स्थानीय स्तरमा अवसर बढाउन रहेको श्री सिंहले दावी गर्नुभयो।
1: बैठकमा हिल प्लान्टेसन एम्प्लोइज युनियन एसपिईयूका तर्फबाट चिया उद्योग तथा बन्द बगानसित सम्बन्धित महत्त्वपूर्ण विषयहरू उठाइएको बताइएको छ। युनियनले पहिलो मागको रूपमा चिया ऐन 1953 अन्तर्गतको कानुनी व्यवस्थालाई प्रयोग गरी बन्द तथा सङ्कटग्रस्त चिया बगानहरू सरकार आफैले सञ्चालन गर्ने तथा आवश्यक परे व्यवस्थापन आफ्नो नियन्त्रणमा लिनुपर्ने आवश्यकता रहेको बताए। त्यसै गरी गत 10 अप्रेल 2023 तत्कालीन तृणमूल सरकारले भूमि सुधार ऐनमा गरेको संशोधनको कारण चिया बगानको लिज जमिन अन्य निजी पुँजीपतिलाई बिक्री गर्न सकिने व्यवस्था गरिएको बताउँदै यो संशोधन खारेज गर्न र चिया बगानको जमिनलाई कर्पोरेट स्वार्थबाट जोगाउन माग गरिएको छ। एचपिईयूले बन्द बगानहरूमा तत्काल श्रमिक सहकारी संस्था मार्फत सञ्चालनको व्यवस्था गरी श्रमिकलाई सशक्त बनाउनु पर्ने धारणा पनि राखिएको बताइएको छ। बैठकमा लङभ्यू चिया बगानको समस्यालाई विशेष प्राथमिकताका साथ उठाइएको थियो। 80 दिनसम्म आन्दोलन र अनसन जारी रहँदा पनि श्रमिकहरूले न्याय नपाउनु संस्थागत असफलताको प्रतीक भएको युनियनको भनाइ थियो। साथै लङभ्यू सहित अन्य चिया बगानहरूमा भविष्य निधि, ग्रेच्युटी, रहल ज्याला तथा अन्य श्रमिक अधिकार सम्बन्धी समस्याको शीघ्र समाधान गर्न श्रम विभाग र इपिएफओलाई अझ प्रभावकारी रूपमा श्रमिक पक्षमा काम गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। बैठकमा 6 नोभेम्बर 2024 जारी गरिएको बन्द चिया बगान सञ्चालन सम्बन्धी मानक सञ्चालन प्रक्रिया चिया उद्योगका लागि घातक हुन सक्ने भन्दै त्यसको पुनर्वलोकन गर्नुपर्ने विषयमा पनि गम्भीर छलफल गरिएको छ। साथै टी टुरिज्मको नाममा चिया उद्योग कमजोर पार्ने तथा चिया बगानको जमिन अन्य प्रयोजनका लागि दुरुपयोग हुने सम्भावनाप्रति सबै ट्रेड युनियनहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। बैठकको अन्त्यमा एचपिईयूले लङभ्यू चिया बगानको समस्याको स्थायी समाधानका लागि श्रम मन्त्री अर्जुन सिंहको उपस्थितिमा छिट्टै निर्णायक बैठक बोलाई समस्या समाधानको प्रक्रिया अघि बढाउन माग गर्दै ज्ञापन पत्र बुझाइएको छ। दिपेन्द्र प्रधान, आकाशवाणी खरसाङ।
0: लङभ्यू चिया बगानका श्रमिकहरूले सञ्चालन गरिरहेको 72 घण्टे रिले अनसन तथा न्यायको आन्दोलनले आज 80 दिनमा प्रवेश गरेको छ। श्रमिकहरूले लामो समयदेखि बाँकी रहेको वैधानिक तथा आर्थिक सुविधा उपलब्ध गराउन माग गर्दै आन्दोलन जारी राखेका छन्। श्रमिकहरू अनुसार बगान व्यवस्थापनले लगभग 12 करोड रुपियाँ भविष्य निधि, 83 लाख भन्दा अधिक ग्रेच्युटी, 19 लाख भन्दा अधिक एलटिए तथा 4 महिनाको तलब हालसम्म भुक्तानी गरेको छैन। श्रमिकहरूले तत्काल सम्पूर्ण रहल भुक्तानी गरी श्रमिकहरूको अधिकार सुनिश्चित गर्न सम्बन्धित निकाय र बगान मालिक समक्ष माग गरेका छन्। यसैबीच आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै युवा तथा विद्यार्थीहरूले हस्ताक्षर अभियान सञ्चालन गरिरहेका छन्। अभियान अन्तर्गत आज दुधियाहाटमा हस्ताक्षर सङ्कलन कार्यक्रम सम्पन्न भएको छ। यसअघि खरसाङ रेलवे स्टेसन, मिरिक बजार, गाडीधुरा बजार तथा बाग्राकोटमा पनि हस्ताक्षर अभियान सफलतापूर्वक सम्पन्न भइसकेको आयोजकहरूले जनाएका छन्। समाचार आकाशवाणी खरसाङबाट सुन्दै हुनुहुन्छ। खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजित खरसाङ सुपर लिगको तेस्रो संस्करण अन्तर्गत स्थानीय गोथल्स स्कुलको खेल मैदानमा आज ए डिभिजनको 2 खेल सञ्चालन गरिएको छ। आज भएको पहिलो खेल कञ्चनजङ्घा एफसी अनि युनाइटेड टुङ एफसी माझ खेलियो। यस खेलमा कञ्चनजङ्घा एफसीले निर्धारित समयमा 0 विरुद्ध 3 गोल गरी युनाइटेड टुङ एफसीमाथि विजय प्राप्त गरेको छ। खेलको उत्कृष्ट खेलाडीको सर्टिफिकेट कञ्चनजङ्घा एफसीका अभिषेक ठकुरी अनि युनाइटेड टुङ एफसीका छोडेन तामाङलाई प्रदान गरियो। आज भएको दोस्रो खेल युके एफसी अनि युनाइटेड मकैबारी एफसी माझ खेलियो। खेलको निर्धारित समय समाप्त भइन्जेलसम्म दुवै दल गोल रहित रह्यो भने खेलको उत्कृष्ट खेलाडीको सर्टिफिकेट युनाइटेड मकैबारी एफसीका राजीव छेत्रीलाई प्रदान गरियो। अलिपुरद्वार जिल्ला अन्तर्गत फालाकाटा क्षेत्रमा लगातार हात्तीको

0: आतंक अनि वन विभाग को लापरवाही को आरोप लगाउँदै आज धेरै तनाव देखियो। हात्तीहरूको कारण घरहरूमा तोडफोड अनि अन्न बालीको नोक्सानको विरोधमा तथा सुरक्षाको मागलाई लिएर छोटा सालकुमार तालुक केरटारी अनि हरि मन्दिर गाउँका निवासीहरूले आज फालाकाटा मादरीहाट राज्य सडकलाई एक घण्टाभन्दा अधिक समयसम्म जाम गरी विरोध प्रदर्शन गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार हिज राति पनि फालाकाटाका यी क्षेत्रहरूमा हात्तीका झुण्डले ताण्डव मचाएको थियो। हात्तीको हमलामा छ घरलाई नोक्सान पुगेको बताइएको छ।
1: हात्तीको बढ्दो आतंकको कारण आज फालाकाटा मादरीहाट राज्य सडकलाई 5 माइल क्षेत्र नजिक हरि मन्दिरमा स्थानीयहरूले जाम गरेका थिए। यस अवरोधको कारण अपरान्न 12 बजेसम्म यातायात पूर्ण रूपले ठप्प रहेको थियो। ग्रामीणहरूको आरोप छ मादरीहाट रेन्जको दक्षिण खैरबाडी बिटका जंगलहरूबाट हात्तीको झुण्ड घरिघरि गाउँहरूमा पसेर धेरै नोक्सान पुर्याएका छन्। आपत स्थितिमा फोन गरेको खण्डमा धेरै पटक वनकर्मीले फोन नउठाएको तथा समयमा घटनास्थलमा नपुगेको आरोप गाउँवासीले लगाएका छन्। उनीहरूले वन विभागले क्षेत्रमा निगरानी बढाउन साथै हात्तीहरूको आतंकको सम्बन्धमा स्थायी समाधान गर्ने माग गरेका छन्। सडक अवरोधको सूचना पाएर फालाकाटा थाना पुलिस साथै वन विभागका कर्मचारीहरूले घटनास्थलमा पुगेर ग्रामीणहरूलाई स्थितिमाथि लगातार निगरानी राखिने तथा क्षतिग्रस्त घरहरूलाई उचित क्षतिपूर्ति दिने आश्वासन दिएपछि स्थितिलाई नियन्त्रणमा लिएको बताइएको छ। अजित विश्व, आकाशवाणी खरसाङ समाचार कक्ष।
0: मौसम विभागले भोलि तथा आगामी केही दिनहरूका लागि उत्तर बंगालका अधिकांश भागहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। विभागले विशेष गरी दार्जिलिङ, कालेबुङ, जलपाइगुडी, कुचबिहार, अलिपुरद्वार तथा उत्तर र दक्षिण दिनाजपुर जिल्लाका 1-2 स्थानमा भारी वर्षा हुने चेतावनी जारी गरेको छ। यसका साथै उत्तर बंगालका सबै जिल्लाहरूका 1-2 स्थानहरूमा मेघगर्जन, चट्याङ र 30-40 किलोमिटर प्रति घण्टाको गतिमा हुरी चल्ने सम्भावना रहेको बताइएको छ। दार्जिलिङ र कालिम्पोङको पहाडी क्षेत्रहरूमा लगातारको वर्षाको कारण पहिरो जाने खतरा रहेकोले यात्रा गर्दा विशेष सावधानी अप्नाउन मानिसहरूसित अनुरोध गरिएको छ। फुटबल। फिफा विश्वकप सेमिफाइनल खेलहरू अन्तिम चरणमा पुगेका छन्। पहिलो सेमिफाइनल भारतीय समय अनुसार आगामी मंगलबार राति 12:30 फ्रान्स अनि स्पेन बीच खेलिनेछ। क्वार्टर फाइनलमा फ्रान्सले मोरक्कोलाई 2-0 हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ भने स्पेनले बेल्जियमलाई 2-1 पराजित गरेको छ। दोस्रो सेमिफाइनल बिहिबार इङ्ल्यान्ड र अर्जेन्टिना बीच खेलिनेछ। इङ्ल्यान्डले अतिरिक्त समयमा नर्वेलाई 2-1 पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ भने अर्जेन्टिनाले आज बिहान स्विजरल्यान्डलाई 3-1 पराजित गरेको छ। दुई सेमिफाइनल खेलका विजेताहरूले 20 जुलाई न्युयोर्कको न्यू जर्सी स्टेडियममा हुने उपाधि खेलमा आम्ने सामने गर्नेछन्। अन्त्यमा मुख्य समाचार। राज्यका श्रम एवं परिवहन मन्त्री अर्जुन सिंहले आज सिलगढीको उत्तरकन्यामा बन्द रहेका चिया बगान अनि श्रमिकहरूसित सम्बन्धित अन्य महत्त्वपूर्ण मुद्दाहरूमा उच्च स्तरीय बैठक गर्नुभयो। लङभ्यू चिया बगानका श्रमिकहरूले सञ्चालन गरिरहेको 72 घण्टे रिले अनसन तथा न्यायको आन्दोलनले आज 80औं दिनमा प्रवेश गरेको छ। खरसाङ फुटबल एसोसिएसनद्वारा आयोजित खरसाङ सुपर लिगको 3रो संस्करण अन्तर्गत आज 2 म्याच सञ्चालन गरिएको छ अनि मौसम विभागले भोलि तथा आगामी केही दिनहरूका लागि उत्तर बंगालका अधिकांश भागहरूमा हल्कादेखि भारी वर्षा हुने सम्भावना व्यक्त गरेको छ। आकाशवाणी खरसाङबाट समाचार पूरा भयो।
2: আকাশবাণী শিলিগুড়ি অনুষ্ঠান প্রচারিত হচ্ছে মিডিয়াম ওয়েভ 421.9 মিটারে অর্থাৎ 711 কিলোহার্টজ এবং নিউজ অন এআইআর অ্যাপে। এখন শুনবেন সাপ্তাহিক বিশেষ বিশেষ অনুষ্ঠানের উপর বেতার প্রতিবেদনের অনুষ্ঠান ডুয়ার্স দর্পণ।

0: र यसको प्रवक्त्री हुनुहुन्थ्यो केसाङ डोमा भुटिया। श्रोता, अबको समय हो यही केन्द्रबाट नेपालीमा राष्ट्र समाचारको।
1: यो आकाशवाणी हो, राष्ट्रिय समाचार रक्षा राईबाट सुन्नुहोस्। शुरूमा मुख्य समाचार। भारतले ओमानमा रहेको व्यावसायिक जहाजमा भएको आक्रमणको गर्यो निन्दा। प्रधानमन्त्रीद्वारा इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डसँग विभिन्न सम्झौता सम्पन्न। राष्ट्रपतिद्वारा पार्श्व गायिका एस जानकी अम्माको निधनमा शोक व्यक्त। अनि फिफा विश्वकपमा इंग्ल्याण्ड र अर्जेन्टिना सेमी फाइनलमा प्रवेश। अब समाचार विस्तारमा। भारतले आज ओमानको तटमा रहेको व्यावसायिक जहाज जीएफएस ग्यालेक्सीमा भएको आक्रमणको निन्दा गरेको छ। विदेश मन्त्रालयले एक विज्ञप्तिमा जहाजमा रहेका 11 भारतीय नागरिक मध्ये 10 जनालाई अहिलेसम्म उद्धार गरिएको छ भने एक भारतीय नागरिक बेपत्ता भएको जानकारी गराएको छ। ओमानस्थित भारतीय दूतावासले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको र चलिरहेको खोज तथा उद्धार अभियानमा ओमानी अधिकारीहरूसँग सक्रिय रूपमा समन्वय गरिरहेको बताएको छ। भारतले

0: विमानी अधिकारीहरूलाई उनीहरूको सहयोगको लागि धन्यवाद दिएको छ। नयाँ दिल्लीले यस क्षेत्रमा व्यावसायिक ढुवानीमाथि आक्रमणका निरन्तर घटनाहरूप्रति चिन्ता व्यक्त गरेको छ। उपराष्ट्रपति सीपी राधाकृष्णनले आज नयाँ दिल्लीको द्वारकास्थित मन्नम अन्तर्राष्ट्रिय केन्द्रमा समाज सुधारक तथा स्वतन्त्रता सेनानी मन्नथु पद्मनाभनको प्रतिमा अनावरण र मन्नम स्मृति मण्डपमको उद्घाटन गर्नुभयो। उहाँले राष्ट्रका समाज सुधारकहरूको महान विरासतलाई सम्मान गर्नु र कायम राख्नु प्रत्येक नागरिकको कर्तव्य भएको बताउनुभयो। उपराष्ट्रपतिले भेलालाई सम्बोधन गर्दै सामाजिक न्याय, समानता, शिक्षा र सामुदायिक सेवा मन्नथु पद्मनाभनको आजीवन प्रतिबद्धतामाथि प्रकाश पार्नुभयो। उहाँले मन्नथु पद्मनाभनको आदर्शले समावेशी र सामञ्जस्यपूर्ण समाज निर्माण गर्ने दिशामा राष्ट्रलाई प्रेरणा दिइरहेको बताउनुभयो। प्रधानमन्त्री नरेन्द्र मोदी इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको छ दिने भ्रमणका क्रममा विभिन्न सम्झौता सम्पन्न गरी नयाँ दिल्ली फर्किनु भएको छ। हाम्रो संवाददाताबाट एक रिपोर्ट।
1: प्रधानमंत्री नरेन्द्र मोदी ने अपने तीन देशों के दौरे के पहले चरण में इंडोनेशिया का दौरा किया। उन्होंने इंडोनेशिया के राष्ट्रपति के साथ द्विपक्षीय वार्ता की और दोनों देशों ने रक्षा, दुर्लभ खनिज, कृषि, समुद्री सुरक्षा और अंतरिक्ष जैसे कई क्षेत्रों में समझौता ज्ञापनों पर हस्ताक्षर किए। दूसरे चरण में प्रधानमंत्री मोदी ऑस्ट्रेलिया पहुंचे, जहां उन्होंने ऑस्ट्रेलिया के प्रधानमंत्री के साथ तीसरे भारत ऑस्ट्रेलिया वार्षिक शिखर सम्मेलन में भाग लिया। साथ ही ऑस्ट्रेलिया सुपर ने भारत के नेशनल इन्वेस्टमेंट एंड इंफ्रास्ट्रक्चर फंड में 50 करोड़ ऑस्ट्रेलियाई डॉलर के निवेश की घोषणा की। अपने दौरे के अंतिम चरण में प्रधानमंत्री मोदी न्यूजीलैंड के ऑकलैंड पहुंचे। इस यात्रा के दौरान दोनों देशों के प्रधानमंत्रियों ने भारत न्यूजीलैंड रणनीतिक साझेदारी की शुरुआत की घोषणा की। दीपेंद्र कुमार, आकाशवाणी समाचार, दिल्ली।
0: भारतीय जनता पार्टी प्रवक्ता सम्बित पात्राले नयाँ दिल्लीमा पत्रकार सम्मेलनको सम्बोधनमा प्रधानमन्त्री नरेन्द्र मोदीको हालै सेसेल्स र इण्डोनेशियाको भ्रमणले रणनीतिक सम्बन्धहरूलाई अझ बलियो बनाउने बताउनुभयो। उहाँले भारत र न्यूजील्याण्ड बीचको स्वतन्त्र व्यापार सम्झौता एक महत्वपूर्ण उपलब्धि हो भनेर भन्नुभयो। श्री पात्राले इण्डोनेशिया, अस्ट्रेलिया र न्यूजील्याण्डको आफ्नो भ्रमणबाट 10 महत्वपूर्ण परिणामहरू प्रकाश पार्नुभयो, जसमा हिन्द महासागर, इण्डो पेसिफिक रणनीतिक गठबन्धन, रक्षा र समुद्री सहयोग, महत्वपूर्ण खनिज सहयोग, ऊर्जा सुरक्षा, आर्थिक र लगानी परिणामहरू, डिजिटल सार्वजनिक पूर्वाधार र शैक्षिक साझेदारी समावेश छन्। यसका साथै श्री पात्राले भारत र अस्ट्रेलियाले रक्षा र सुरक्षा सहयोगमा संयुक्त घोषणा पत्र जारी गरेको कुरा पनि प्रकाश पार्नुभयो। सरकारले सामाजिक सञ्जालमा फैलिएको एउटा नक्कली तस्विरको खण्डन गरेको छ, जसमा इथानोल मिश्रित पेट्रोलले सवारी साधनको इन्धन ट्याङ्कीमा समस्या निम्त्याउन सक्छ भन्ने दावी गरिएको छ। प्रेस सूचना ब्यूरोको तथ्य जाँच इकाइले उक्त दावीलाई गलत भनेको छ। पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्रालयले तेल मार्केटिङ कम्पनीहरूले आपूर्ति गर्ने E20 पेट्रोल भारतीय मानक ब्यूरोद्वारा तोकिएको मापदण्ड अनुरूप रहेको स्पष्ट पारेको छ। मन्त्रालयले इथेनोल र पेट्रोल पूर्ण रूपमा मिसाउन मिल्ने हुन्छन् र इन्धनले तोकिएको मापदण्ड पूरा गर्दा अलग हुँदैनन् वा तह बनाउँदैनन् भनेर बताएको छ। यसका साथै मन्त्रालयले भारतमा आपूर्ति गरिएको इथेनोल मिश्रित पेट्रोलले कड़ा गुणस्तर मापदण्डहरूको पालना गर्नुका साथै उपभोक्ताहरूलाई उपलब्ध गराउनु अघि कड़ा परीक्षण गरिएको जानकारी दिएको छ। समाचार आकाशवाणीबाट सुन्दै हुनुहुन्छ। भियतनामस्थित भारतीय दूतावासले हिजो भियतनामको फुकोक टापु नजिकै भएको डुंगा दुर्घटनामा ज्यान गुमाएका 15 भारतीय नागरिकहरूको पार्थिव शरीर भियतनामको हो ची मिन शहरमा लगिएको जानकारी गराएको छ। दूतावासले त्यहाँ आवश्यक औपचारिकता पूरा गरेपछि पार्थिव शरीरलाई चारोभन्दा चारो भारत पठाइने बताएको छ। कर्मचारी भविष्य निधि संगठन ईपीएफओले एमनेस्टी योजना 2026 प्रस्तुत गरेको छ, जसले छुटिएको भविष्य निधि सञ्चालन गर्ने प्रतिष्ठानहरूलाई आफ्नो स्थिति नियमित गर्न एक पटकको अवसर प्रदान गर्दछ। श्रम तथा रोजगार मन्त्रालयले यो योजना 6 महिनाको अवधिको लागि खुला रहने बताएको छ। यो योजना आयकर ऐन 1961 अन्तर्गत मान्यता प्राप्त भविष्य निधि ट्रस्ट सञ्चालन गर्ने प्रतिष्ठानहरूमा लागू हुनेछ। मन्त्रालयले योग्य प्रतिष्ठानहरूले सम्बन्धित क्षेत्रीय कार्यालयमा ईमेल मार्फत औपचारिक आवेदन पेश गर्नुपर्ने जानकारी दिएको छ। एक रिपोर्ट।
2: ईपीएफओ की एमएनएसटी योजना